0: हुए 48 घंटे से ज्यादा काम नहीं लिया जा सकेगा। अतिरिक्त काम कराने के लिए कर्मचारी की सहमति जरूरी होगी और ओवरटाइम का भुगतान दोगुनी दर से करना होगा। एयर डिफेंस को चकमा देने वाली विशेष मिसाइल का कल सफल परीक्षण किए जाने पर हिंदुस्तान लिखता है, एक बार में कई दुश्मनों को भस्म कर देगी अग्नि मिसाइल। पत्र ने इसे आत्मनिर्भर भारत की ओर बढ़ते कदम बताया है। अमेरिका के व्हाइट हाउस में राष्ट्रीय प्रार्थना दिवस के अवसर पर गूंजे मंत्र, हिंदू परंपरा से शांति पाठ, राजस्थान पत्रिका में है। पत्र लिखता है कि इसकी शुरुआत 1952 अमेरिकी कांग्रेस के कानून के अंतर्गत हुई थी। अमर उजाला की ये खबर चिंतित करती है, इतिहास का सबसे गर्म अप्रैल, विशेषज्ञों के अनुसार दुनिया अब पेरिस समझौते में तय 1.5 डिग्री सेल्सियस की सीमा के करीब पहुंच रहे हैं और अगर ऐसा हुआ तो आने वाले समय में चरम मौसमी घटनाएं और गंभीर हो सकती हैं। नवभारत टाइम्स की खास खबर है, डायनासोर के बाद गधों की बारी, घट रही आबादी। पत्र ने इसे अस्तित्व का संकट बताते हुए लिखा है कि सरकार ने गधों की घटती आबादी पर चिंता जाहिर करते हुए इनके संरक्षण के लिए कई योजनाएं लागू की हैं। आज मदर्स डे पर सभी अखबारों ने विशेष आलेख लिखे हैं। दैनिक भास्कर लिखता है, माँ होने का हक बच्चों को मुश्किल से बचाना नहीं लड़ना भी सिखाना है।
1: और अंत में मुख्य समाचार एक बार फिर, प्रधानमंत्री नरेंद्र मोदी आज कर्नाटक और तेलंगाना का दौरा करेंगे। वे हैदराबाद में लगभग 9,400 करोड़ रुपए की विकास परियोजनाओं का लोकार्पण और शिलान्यास करेंगे और बेंगलुरु में आर्ट ऑफ लिविंग के 45वें स्थापना दिवस समारोह में शामिल होंगे। टीवी के प्रमुख सी जोसेफ विजय आज सुबह तमिलनाडु के मुख्यमंत्री पद की शपथ लेंगे। राष्ट्रपति द्रौपदी मुर्मू ने एन रंगासामी को पुदुचेरी का मुख्यमंत्री नियुक्त किया। केंद्र ने नियमों के प्रकाशन के साथ 4 श्रम संहिताएं लागू की। रक्षा अनुसंधान और विकास संगठन ने स्क्रामजेट कमस्टर के सफल परीक्षण से हाइपरसोनिक मिसाइल विकास में बड़ी सफलता हासिल की। इसके साथ ही समाचार प्रभात का ये अंक समाप्त हुआ। नमस्कार।
2: یہ آکاشوانی سرینگر میڈیم ویو زات ارہٹ اشاریہ اٹھ اک میٹر تو ایف ایم اخت ترے اشاریہ پانچ میگا ہٹسن پہ سمین ورو بوزو پروگرام سن تاریخ
3: سن تاریخ پروگرام بیاکھ اک شمار ہے چس بہ ستیش ومل تہندس خدمت مز حاضر سمین آز ون اس ڈاکٹر اجمل شاہ صبس کہ اس بنڈ پوریک ترک پور علاقہ اس آرکولوجیکلی سٹھا اہم سٹھا رچ سائٹ ات متعلق کرو ان زانکاری حاصل کہ یہ سائٹ کم دور پہ آثار ات دستیاب سپدان خدائی سپزمز مکمل گمز سرویئن کیا ووت تو نتیجہ کیا اس برو کن ڈاکٹر شاہ صاحب
4: شکریہ ستیش ومل صاحب تہوی ات پروگرام مز ان چانس اس تہند بڑ مشکور تو یوتان زن آرکیالجی ہند سوال تو بی ترک پورہ اس جائے تمیک سوال یہ اگر اس وچھو پور کشیر ہند ہسٹری تواریخ پہ نظر تراو یہ نارتھ کشمیر مز شمالی کشمیر مز ساروی کھت پرن جائے مان ونکس تر کی وجوہات تہ ون تم برو کن پروگرامس مز تو مگر یہ زن کہ ام گامک تعلق ترک پورہ یہ بنڈ پور پہ لگ بھگ 4-5 کلومیٹر ٹوڈ سوپور ایریا تر پہ واقع تو یہ گام انتہائی خوبصورت ام لحاظ کہ یہ ولر کس شمالی حصس پہ آباد تو ات دو سائڈو بڑ خوبصورت وڈرز پکان کنٹینیو منز باغ یہ گام ات منز تو ات گامس پہ پھر کم گمز کی تو آرکیولوجیکل ورکس کی گمز اے ایس آئی این ایس کی کھڑا کھڑی سو سروے کرم زیادہ تین طوفانہ کی تو مگر اس ترو ات پہ بی نظر پتمو پانچو شیو وریو پہ وار وار کم کم کم کم کم کر ات پہ تو اخ بڑ خوبصورت تواریخ اخ ام گامچ بزتی یہ گام نارتھس مز ناردرن موسٹ ایریا مز بانڈی پور کس تو ام پتہ مانتو تو اپری اس پرانی وت اس شہرہ اس یت ونان سلک روڈ یت ونان تو شہرہ ابر ریشم تو یہ اس اپری گزران چونکہ ولور اس ات دامنس ولرس تامت یت پہ سری نگر پہ وسان کر لک نائے مز زیادہ تر ٹرانسپورٹ اس سی پتمس دورس مز تو ات پہ نیران پائدل ام گریز ویلی کن تھرو امی اپری گام کن
3: برون
4: گلگت چترال یاسین اپر تو اس واتان سو سلک روٹ سیت کنیکٹ گسا تم کن شو گام تو یہ ایریا بڑ اہم ہز تو اس لوب ایت ہز اخ وریا پرون اخ کیو اخ لوب ایس ہز تو اس کر ات پٹ تھوڑا کوشش ہز کٲم کرنٕچ تہٕ اتہِ وٕچھ اسہِ حظ وار وار وار وار ییٚلہِ اسہِ واریاہ پھِرِ گٔے تہٕ اتہِ وٕچھ حظ یِمن لبن پٮ۪ٹھ حظ یِم اتھٕکۍ نِشان اسہِ واریاہ پرانہِ
3: کنٮ۪ن پٮ۪ٹھ
4: آ

0: آج قہقہ کی اہمیت کا بارہواں وادی کی ایک معروف شاعرہ اور دانشور پروفیسر نسیم شفائی نے آکاشوانی نیوز سری نگر نا دسیو.
1: ماں کا دن ہر دن ہوتا ہے پورے سال کے ساتھ. وہ ماں ہی کیا ہے جو ہر لمحے ہر پل اپنے بچوں کے بارے میں بلکہ سب کے بچوں کے بارے میں سوچتی ہیں اور اچھا سوچتی ہیں. دعا جب کرتی ہیں وہ چاہے وہ کوئی بھی مذہب کے ساتھ تعلق رکھتی ہو چاہے وہ کیسے بھی دعا کرتی ہو وہ بچوں کے لیے تو دعا مانگتی ہیں سب سے پہلے. تو اس طرح سے ہر پل ہر دن ہر لمحہ سال کا سال تو ماں کا ہے. اور آج کے دن کی مناسبت سے میں یہ کہوں گی کہ یاد رہتا ہے, اچھا لگتا ہے ماؤں کو جب بچے ان کو وش کرتے ہیں.
0: تو اس کا نال یہ خبرنامہ مکج مارو اگلو خبرنامہ شام 6:05 پر آکاشوانی تو کشمیری میں نشر ہوئے گو. دیوں اجازت, اللہ حافظ.
2: نمسکار, آکاشوانی سماچار کے ساتھ میں جیا بھارتی. پردھان منتری نریندر مودی نے آج تلنگانہ میں لگ بھگ 9,400 کروڑ روپے کی لاگت کی کئی ڈھانچاگت اور اودیوگک پریوجناؤں کا ادگھاٹن اور شلانیاس کیا. ان پریوجناؤں کا ادیش جن سمپرک مضبوط کرنا, پریچالن تنتر میں سدھار اور سرکشا کو بڑھاوا دے کر لوگوں کو بہتر یاترا پردان کرنا ہے. پردھان منتری مودی نے اس اوسر پر جن سبھا کو سمبودھت کرتے ہوئے کہا کہ کیندر سرکار کے پریاسوں کے کارن بھارت پشچم ایشیا سنگھرش سے اتپن ارجا سنکٹ کا پربھاوی ڈھنگ سے پربندھن کر رہا ہے. انہوں نے کہا کہ بھارت سور ارجا اتپادن میں اگرنی دیش کے روپ میں ابھرا ہے.
3: بیتے سالوں میں سولر پاور کے معاملے میں بھارت دنیا کے ٹاپ دیشوں میں پہنچ چکا ہے. پیٹرول میں ایتھنول بلینڈنگ کو لے کر ابھوتپورو کام ہوا ہے. پہلے ہم نے 100% ایل پی جی کوریج پر فوکس کیا, اب ہم پائپ سے سستی گیس پر فوکس کر رہے ہیں, سی این جی آدھارت ویوستھا کو پروموٹ کر رہے ہیں. ایسے تمام پریاسوں کے کارن بھارت اس بہت بڑے ویشوک ارجا سنکٹ کا سامنا کر رہا ہے.
2: پردھان منتری مودی نے آج جن پریوجناؤں کا ادگھاٹن کیا, ان میں وارنگل استھت پی ایم متر پارک بھی شامل ہیں. شری مودی نے گڈی بلور اور محبوب نگر کے بیچ راشٹری راجمارگ 167 کے 4 لین کے نرمان اور سنگاریڈی ضلع میں ظہیر آباد اودیوگک کھیتر کے وکاس کی آدھارشلا بھی رکھی. پردھان منتری نے کازی پیٹ وجے واڑا ریل ملٹی ٹریکنگ گلیارا میں کازی پیٹ انڈر ریل بائی پاس سہت کئی ریلوے اور لاجسٹکس پریوجناؤں کو بھی جھنڈی دکھائی. प्रधानमंत्री ने पर्यावरण के प्रति उत्तरदायित्व, युवा सशक्तिकरण और आंतरिक शुचिता की भावना के साथ विकसित भारत के निर्माण के लिए एकजुट होने की अपील की है. श्री मोदी ने आज कर्नाटक की राजधानी बेंगलुरु में आर्ट ऑफ लिविंग की 45वीं वर्षगांठ के अवसर पर कार्यक्रम में हिस्सा लिया. उन्होंने संस्थान में नवनिर्मित ध्यान मंदिर का उद्घाटन भी किया. तमिलग वित्री कड़गम टीवी की पार्टी प्रमुख सी जोसेफ विजय तमिलनाडु के नए मुख्यमंत्री बन गए हैं. उन्हें आज सुबह मुख्यमंत्री पद की शपथ दिलाई गई. राज्यपाल राजेंद्र विश्वनाथ अर्लेकर ने श्री जोसेफ विजय को पद और गोपनीयता की शपथ दिलाई. श्री विजय के साथ 9 मंत्रियों ने भी शपथ ली है. राज्य में विधायकों के शपथ ग्रहण के लिए विधानसभा सत्र कल होगा. नवगठित सरकारों को बुधवार तक बहुमत साबित करने को कहा गया है. उत्तर प्रदेश में मुख्यमंत्री योगी आदित्यनाथ ने आज अपने मंत्रिमंडल का विस्तार किया. भारतीय जनता पार्टी के 6 नेताओं ने मंत्री के रूप में शपथ ली. राज्यपाल आनंदीबेन पटेल ने लखनऊ के जनभवन में आयोजित कार्यक्रम में इन मंत्रियों को पद और गोपनीयता की शपथ दिलाई. गृह मंत्री अमित शाह ने संभावित बाढ़ और लू की स्थिति से निपटने के लिए देश की तैयारियों की समीक्षा बैठक की. नई दिल्ली में आज एक उच्चस्तरीय बैठक में श्री शाह ने सरकारी एजेंसियों की तैयारियों का आकलन किया. साथ ही प्रारंभिक चेतावनी प्रणालियों, संसाधनों की तैनाती और अंतर एजेंसी समन्वय की समीक्षा की. राष्ट्रीय परीक्षा एजेंसी एनटीए नीट यूजी 2026 परीक्षा से जुड़ी कथित अनियमितताओं के संबंध